0: नमस्ते नमस्ते सबैजनालाई यो हो कार्यक्रम नेपाली आवाज नेपाली आवाजमा उपस्थित भइसकेका छौँ र यो कार्यक्रम तपाईँहरूलाई थाहै छ हप्ताको प्रत्येक बुधबार यसै समयमा प्रसारण हुन्छ र आज मसँग कार्यक्रममा हामी म लगायत अझै तिनजना साथीहरू उपस्थित हुनुहुन्छ र हामी उहाँहरूको इन्ट्रोडक्सन गर्ने नै छौँ र अहिले भने हामीसँग जोडिनु भएको छ फोन मार्फत कविता गिरीज्यू र कविता गिरी चाहिँ हाम्रो क्याथरिनमा करिब 7 वर्षदेखि बस्दै आउनुभएको छ र उहाँले चाहिँ आज एउटा महत्त्वपूर्ण विषयमा केही कुरा उठान गर्न चाहनुहुन्छ र तपाईँहरू नेपालीज इन क्याथरिन ग्रुपमा हुनुहुन्छ भने तपाईँहरूले नोटिस गर्नुभएको होला त्यहाँ चाहिँ एउटा सहयोगको लागि अपिल गरिएको छ तपाईँहरूले यदि त्यो अवस्थामा हजुरलाई जानकारी छैन भने म तपाईँहरूलाई थोरै पढेर सुनाइदिन्छु यहाँ चाहिँ हाम्रो एउटा फ्यामिलीको लागि सहयोग छ होइन कविताजी तपाईँलाई स्वागत छ
1: नमस्ते मनोज सर थ्याङ्क यू सो मच
0: हजुर
1: उहाँ चाहिँ मलाई हिजो म एक काम गर्दै थिएँ कलानमा अनि एकजना मेरो साथीले उहाँको बारेमा भन्नुभयो त्यो देख्दाखेरि चाहिँ अब म पनि एउटा आमा हो होइन अनि म चाहिँ भावुक भएँ हजुर अनि मलाई लाग्यो कि म एउटा पनि आमा हो मैले पनि केही गर्दाखेरि म एउटाले त नगर्न सकौँला तर अहिले त नेपालीज इन क्याथरिनमा धेरैजना सदस्यहरू हुनुहुन्छ उहाँले धेरै नगरे पनि अलिअलि गरिदिनु भयो भने त्यो बच्चा जुन अबको अगस्तमा 3 वर्ष हुन लागेको छ अनि निर्जला जो एकजना आमा हुनुहुन्छ उहाँले आफ्नो बच्चाको लागि जति सक्दो मेरो बच्चा बाँचोस् राम्रोसँग बाँचोस् भनेर स्ट्रगल गरिराख्नु भएको छ त्यो मैले देख्दा म पनि एउटा भावुक भएँ हिजो राति अलि मैले के गर्न सक्छु के भन्ने भयो अनि हजुर अनि म चाहिँ अफिसमा गएँ ठिक छ एउटा पोस्ट गर्छु जति सक्दो सदस्यहरूले सहयोग गरिदिनु भयो भने केही थप थाप होला भनेर चाहिँ मैले चाहिँ नेपालीज इन क्याथरिनमा पोस्ट गरेँ अनि अहिले चाहिँ ठ्याक्क हजुरको नोटिफिकेसन देखेँ अनि यसो सोचेँ हजुरलाई पनि अपिल गर्छु अझै जति सक्दो हामीले गरौँ किनभने हामी पनि अहिले प्यारेन्ट्स छौँ कतिजनाहरू सदस्यहरू भोलिको आउने दिनमा प्यारेन्ट्स हुनु होला त्यो चाहिँ के हुँदो रहेछ भन्दै एउटा आमाले अर्को आमालाई स्ट्रगल देख्दाखेरि चाहिँ एउटा एट्याच हुँदो रहेछ कि एउटा हजुर अब उहाँलाई त मैले देखेको पनि छुइनँ त्यो टिकटकमा देखेँ तर उहाँको दुःख भनेको हामी नेपाली आमाहरूको लागि भनौँ न एउटा दुःख नै हो अनि त्यही भएर सक्दो गरौँ भनेर चाहिँ म अझै पनि अपिल गर्न चाहन्छु
0: यसलाई
1: प्लिज प्रचार प्रसार भनेर नलिदिनु होला जस्ट एउटा
0: एकचोटि तपाईँले सर र यो के भएको हो किन भन्दा कतिजना चाहिँ हाम्रो ग्रुपमा हुनुहुन्न एकचोटि हजुरले अहिले मिल्छ भने छोट गरीमा खास के को लागि हामीले कसरी सहयोग गर्ने त्यो हजुरलाई थाहा छ र कसरी जोडिन सक्नुहुन्छ हामीले गोफन्डमीमा के सर्च गर्ने हजुरलाई केही जानकारी छ
1: हजुर मैले त्यो गो फन्ड मीमा भनेर पनि मैले त्यो नेपालीज इन क्याथरिनमा पोस्ट पनि गरेको छु प्लस उहाँ निर्जलाजीको मैले टिकटकको पनि भिडियो सेयर गरेको छु हजुर अनि उहाँको बच्चालाई चाहिँ यो मसल्स डिसअर्डर रहेछ जुनको के ट्रिटमेन्ट यहाँ छैन अस्ट्रेलियामा अनि उहाँले चाहिँ कि त दुबई कि त युएसएमा गएर गर्नु पर्दो रहेछ अनि दुबईमा चाहिँ ट्याक्स नलाग्ने भएर चाहिँ अलिकति 1.9 मिलियन यानि कि उहाँले जापानिजहरूसँग चाहिँ कुरा गरिराख्नु भएको छ जुन 4.5 मिलियन छ त्यो चाहिँ जापानिजहरूले पारित गरिदियो र ट्रिटमेन्टहरू हुने भयो भने चाहिँ उहाँको कस्ट घट्ने रहेछ जुन चाहिँ 1.9 मिलियनमा आउने रहेछ त्यो भनेको लगभग 19 लाख अस्ट्रेलियन डलर हो हजुर अब अनि उहाँहरूको अस्ट्रेलियन सिटिजन हुँदो रहेछ तर यो एकदम यहाँनिर यसको उपचार नहुने भएर चाहिँ मेडिकेयरले कभर गर्दो रहेनछ अनि त्यही भएर उहाँहरूले चाहिँ आफ्नो बच्चाको लागि त्यही माथि उहाँहरूको पहिलो सन्तान यसपछि बच्चा छैन अनि उहाँहरूले चाहिँ स्ट्रगल गरिराख्नु भएको छ अनि त्यही भएर हामी नेपालीहरूले मिल्छ भने सहयोग गरिदिउँ एकअर्कालाई भन्ने चाहिँ मेरो धारणा हो, त्यही मात्र हो।
0: हजुर, थ्याङ्क यू सो मच, हामी सबैलाई अपिल गर्छौँ कृपया सहयोग गर्नुहोस्। र म भन्नेछु कविताजी, थ्याङ्क यू सो मच हजुरले यो कुरा ल्याउनु भयो र समाजमा यसरी चाहिँ ग्रुपमा पनि पोस्ट गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। म यो फेरि एकचोटि त्यो ग्रुपको म्यासेज पढेर सबैजनालाई सुनाउँछु र जो जसले पनि सुन्दै हुनुहुन्छ कृपया जति सक्नुहुन्छ सहयोग गर्नुहोला। र एउटा आमाको मात्रै समस्या नभएर यो हाम्रो सम्पूर्ण नेपालीहरूको समस्या हो, त्यो हामी नेपालीहरू चाहिँ दयालु छौँ त्यो हामीले देखिरहेको कुरा हो र यसमा पनि तपाईँहरूको सबैको योगदान हुन्छ भन्ने हामी सबै मिलेर गर्नुपर्छ, होइन त कविताजी?
1: हजुर हजुर हजुर, एकदम एकदम
0: हजुर, धेरै धेरै धन्यवाद। अब केही भन्न चाहनुहुन्छ भने तपाईँलाई चाहिँ एनी टाइम वेलकम, तर अब केही भन्न छैन भने तपाईँको समयको लागि धन्यवाद।
1: धन्यवाद मनोज सर, हजुरको आउन अगाडिको प्रोग्राम राम्रो होस्, यही शुभकामना छ मेरो। आउने दिनमा हजुरसँग यसरी नै बोल्न पाइयोस्, हरेक बुधबार हजुरको प्रोग्राम सुन्न पाइयोस् र यसरी तपाईँले हामी बिचमा आएर जसरी मेरो सुनिदिनु भयो त्यसरी नै अनि नेपालीमा हजुरले एफएम चलाइराख्नु भएको छ, यसको लागि एकदम तपाईँलाई पनि बधाई छ र हामीलाई पनि बधाई छ। हामीले हजुरको आवाज यसरी मिठो सुन्न पाइयोस्। अनि म अर्को एउटा के रिक्वेस्ट गर्न चाहन्छु भने तपाईँको एकदम एउटा पुरानो गाना छ जुन चाहिँ हजुरले रिलिज गर्नुभएको थियो नेपालमा, त्यो चाहिँ आज मिल्छ भने बजाइदिनु होला।
0: हस् हस् हुन्छ, ल धेरै धेरै धन्यवाद कविताजी, तपाईँको शुभ सन्ध्या हजुरलाई र हजुरको परिवारहरूलाई सबैजनालाई शुभकामना भन्दै हामी अहिलेलाई बिदा हुन्छौँ र कृपया एफएम सुनेर साथ दिनुहोला। नमस्ते। पक्कै पनि उहाँ हुनुहुन्थ्यो कविताजी, कविताजीले चाहिँ निकै नै भाव विहोल हुँदै उहाँले चाहिँ नेपाल एउटा जुन अस्ट्रेलियामा अवस्थित उहाँहरू सिटिजन पनि हुनुहुन्छ र तर उहाँहरूलाई चाहिँ समस्या परेको छ। तपाईँहरूले नेपालिज इन क्याथरिन ग्रुपमा गएर एकचोटि हेरिदिनु होला र कति सक्नुहुन्छ यसरी सहयोग गर्नुहोला, तपाईँहरूलाई हार्दिक अपिल छ र हामीले पनि गर्छौँ र ठिक छ हामीले त्यसलाई हामीले जोड्नेछौँ कार्यक्रमको बिचबिचमा, हामीले हजुरहरूलाई रिमाइन्ड गर्नेछौँ यो विषयमा। र अहिले भने हजुरहरू सबैलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु र हामीले राष्ट्रिय गान बजायौँ र एउटा कलकत्ते काइयो भन्ने गीत पनि बजायौँ र हामी कविता गिरीजीसँग जोडियौँ। कविताजीलाई फेरि पनि धन्यवाद र फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। कार्यक्रम चाहिँ अहिले हामी क्याथरिनको सेकेन्ड स्ट्रिटबाट प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ र अहिले अघि नै भनेअनुसार मसँग कार्यक्रममा चाहिँ 3 व्यक्तित्वहरू उपस्थित हुनुहुन्छ र म क्रम रूपमा चाहिँ हाम्रो नयाँ चाहिँ गेस्टबाट नै मैले चाहिँ कार्यक्रम चाहिँ मा चाहिँ वेलकम गर्न चाहन्छु। तपाईँको शुभ नाम?
2: नमस्कार, मेरो शुभ नाम शरद गेवाली।
0: हजुर, कार्यक्रममा स्वागत छ शरदजी। अनि शरदजी केमा व्यस्त हुनुहुन्छ, कता हुनुहुन्छ, कहिले आउनुभयो क्याथरिन? थोरै
2: म चाहिँ क्याथरिन आएको धेरै समय भएको छैन, म आएको चाहिँ लगभग 1.5 हुन लाग्यो र म लाइक न्यू नै छु यहाँ त चाहिँ भनौँ न, यताको कम्युनिटीसँग धेरै नै न्यू छु। ड्याट्स वाइ काम त चलिरहेछ कि हो
0: चलिरहेछ होइन त ठिक छ। अनि हाम्रो भाइलाई पनि फेरि पनि स्वागत छ शङ्कर, हाम्रो शिक्षक।
3: नमस्ते दाजु, सबैजनालाई श्रोता बिनालाई नै गुड इभिनिङ। मेरो चाहिँ यो दोस्रो पटक हो, दाईलाई फेरि इन्भाइट गरेकोमा धेरै धन्यवाद। म फेरि मेरो आफ्नो परिचय दिन्छु, मेरो नाम चाहिँ शङ्कर पौडेल हो, म क्याथरिन चाहिँ जनवरीमा आएको, लगभग 7 भइसक्यो। म हाल शिक्षक पेसामा आबद्ध छु, म्याकफार्लेन प्राइमेरीमा पढाउँछु र रमाइलो भइरहेको छ।
0: अब एकचोटि एउटा जोडिहालो, अब हुन त म आउँछु, जस्तै म्याकफार्लेनमा हजुर शिक्षक हुनुहुन्छ भनेपछि हाम्रो नेपालीको लागि हजुरले चाहिँ जस्तै नयाँ बच्चा जसको छ उहाँहरू अथवा चाहिँ भर्खर नेपालबाट आउनुभएको छ बच्चासहित अथवा कतैबाट आउनुभएको छ बच्चालाई पढाउन खोजिराख्नु भएको छ अथवा फर्स्ट डे हिट स्कुल पनि हुनसक्छ, त्यस्तो अवस्थामा हजुरले चाहिँ नेपालीमै सरसल्लाह दिन सक्नुहुन्छ होइन?
3: अभियसली त्यो पनि राम्रो कुरा हो होइन, समुदायको एउटै भएपछि भाषाको भएपछि साथ सहयोग त हुन्छ। अब तर के भनौँ, अब म्याकफार्लेनमा चाहिँ मैले देखेअनुसार चाहिँ नेपाली समुदायको बच्चाहरू चाहिँ अहिलेसम्म छैन, तर त्यति भएको खण्डमा साथ सहयोग चाहिँ पक्कै नै म गर्नेछु मेरो तर्फबाट
0: पक्कै पनि। र हामी पक्कै पनि यो शिक्षक जसरी चाहिँ हजुर जोडिनु भएको छ यो विषयमा चाहिँ हजुरले यो समाजमा कसरी कन्ट्रिब्युट गर्न सक्नुहुन्छ यसको विविध विषयमा हामी आउनेछौँ। र अब हामी चाहिँ अब हाम्रो चाहिँ कार्यक्रमको प्रस्तोता मेरो चाहिँ सहयोगी साथी, मेरो कलिग, वर्क कलिग, हाम्रो चाहिँ भाइलाई चाहिँ स्वागत गर्न चाहन्छु, हाम्रो हितेश पन्तजी र उहाँको मुस्कान नै काफी छ।
4: धेरै धेरै धन्यवाद मनोज दाई, सधैँको जय, थ्याङ्क यू फर द इन्भिटेसन्स। अनि आज म साथीहरूलाई लिएर आएको छु, अनि साथीहरूलाई
0: साथीहरूलाई ल्याउँदा खुसी छु,
4: खुसी छु हजुर भाइ। एनिवे त्यस लाइफ राम्रोसँग नै चलिरहेको छ, त्यस्तै छ दाई। इट्स फिल गुड टु बी हियर एभ्री वेनेसडे, इट्स फिल्स लाइक होम दाई।
0: That's it. अब हितेश भाइले पनि चाहिँ टाइम दिएर चाहिँ एभ्री वेनेसडे आउनुभएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। अब हितेश भाइ, अब यो यो जुन आज हाम्रो डोनेसनको यो जुन जसरी डोनेट गर्ने कुरा चाहिँ हामीले बिचबिचमा सम्झिनुपर्छ,
4: हजुर दाई,
0: यो ठिक छ, हामीले यसलाई सिरियसली लिएको छौँ, हामीले सबैलाई सम्झाउनुपर्छ र हामीले सकिन्छ भने लिङ्क पनि सेयर गर्नुपर्छ,
4: हजुर
0: ठिक छ। अब हामीले आज के कुरा गर्ने त, के विषयमा आज तिमीले केही सोचेको छौ?
4: हाम्रो प्रोग्राम स्टार्ट हुनुभन्दा अगाडि जसरी मनिषा
0: हजुर
4: मनिषा दिदीले फोन गरेर हामीलाई सम्झाउनु भयो, सायद हामी सरसहयोगकै बारेमा कुरा गर्ने हो भने चाहिँ सायद उपयुक्त होला। जसरी हाम्रो प्रोग्राम स्टार्ट भयो, इफ वी कन्टिन्यू द सेम वे आई थिङ्क इट विल बी हेल्पफुल फर द किड्स।
0: जस्तै यो मेडिकल सम्बन्धी तिमीलाई केही जानकारी, तिमी चाहिँ बायोलोजी पनि हो नि होइन पहिला?
4: बायोलोजी हो दाई, तर मलाई त्यति मेडिकल कन्डिसन्सको बारेमा त थाहा छैन। जसरी कविताजीले
0: जस्तै यो मसल्स डिसअर्डरको बारेमा, हामी एक्सपर्ट त होइन तर थाहा छ केही कुरा कि हामीले
4: थाहा छैन त त्यति धेरै, सायद मैले यहाँ बोल्दाखेरि चाहिँ इन्फर्मेसन रङ पनि हुनसक्छ, अनि आइ एम नट द राइट पर्सन टु टक अबाउट इट। त्यही भएर चाहिँ यो कुरा चाहिँ धेरै थाहा नभएको कारणले चाहिँ सायद म यो विषयमा चाहिँ धेरै बोल्न चाहे।
0: ठिक छ, हामीले गीत बजाउने क्रममा केही न केही रिसर्च गर्न पनि सकिन्छ
4: हजुर दाई पक्कै पनि।
0: अनि ठिक छ, अब चाहिँ हाम्रो शरद भाइसँग चाहिँ जोडिन चाहे। शरद भाइको चाहिँ क्याथरिन आएको कति भयो र क्याथरिनमा किन अट्र्याक्टेड, हाउ डिड यु एन्ड अप हियर, किन भन्दा सम हाउ तिम्रो स्टोरी सुनेपछि चाहिँ कतिजनाले रिलेट गर्नुहुन्छ, भाइ के छ अनि तिमी कहिले आयो। अब सबैजना यति फर्मल पनि हुनु पर्दैन, हामी चाहिँ क्याजुअल्ली टक गर्न सक्छौँ र क्याथरिनको सबै श्रोताहरू जति हुनुहुन्छ उहाँहरू हाम्रो फ्यामिली जस्तै नै हो, समस्या छैन, अप्ठ्यारो मान्नु पर्दैन।
2: हजुर हजुर, म आएको चाहिँ त्यही डेढ महिना भयो हजुर होइन
0: हजुर।
2: अनि यहाँ आउनुको कारण चाहिँ अब क्याथरिन मलाई एकदमै राम्रो लाग्यो, किन भन्दा चाहिँ यहाँ अब म चाहिँ बुटलबाट आएको, नेपालको बुटल भन्ने सहरबाट आएको होइन। अब त्यहाँ चाहिँ एकदमै भिडभाड होइन, ट्राफिक लास्टै क्राउडेड होइन सिटी चाहिँ। अब म चाहिँ यहाँ सुरुमा त डारुन आएको थिएँ, म त्यहाँको चाहिँ अलि क्लाइमेटिक हिसाबले चाहिँ मलाई अलि कम्फर्टेबल लागेन, अनि म चाहिँ क्याथरिनतिर आउनु पुगेँ। अब यतातिर चाहिँ मेरो दाईहरू पनि यतातिर होइन, अब हितेश पन्त दाई जहाँ अघि नै कुरा गर्नुभयो होइन, हितेश पन्त दाई, शङ्कर दाई, हजुर पनि हुनुभयो होइन, मनोज दाई, अब हजुरहरू पनि यहाँ हुने। अनि त्यसपछि सहयोग जुन कुरा अघि नै गर्नुभयो तपाईँले, सहयोगको कुरा ल्याउनु भयो, हामी नेपाली चाहिँ एकदमै सहयोगी छौँ, तपाईँहरूले पनि मलाई सहयोग गर्नुभयो म यहाँ आउनमा चाहिँ, तपाईँहरूको पनि हात छ होइन, प्लस यहाँको क्लाइमेट, अनि प्लस यहाँ चाहिँ एकदमै राम्रो पिस, मैले चाहिँ यहाँ पिस फिल गरेँ, किन भन्दा यहाँ चाहिँ त्यस्तो क्राउडेड छैन, प्लस शान्ति छ, द्याट्स वाई आई चोज दिस इन्भाइरोमेन्ट एन्ड केम हियर।
0: भनेपछि भाइ चाहिँ जेनजी पऱ्यो भने त भाइ?
2: हो, म जेनजी भन्दा हुन्छ,
0: जेनजी पऱ्यो कि त, जेनजी आन्दोलनमा नेपाल त थिएन?
2: म नेपालमै थिएँ जेनजी आन्दोलन हुँदा चाहिँ, तर सहभागिता चाहिँ हुनु सकेन म, तर इट वाज म्यासिभ, त्यो चाहिँ मैले भन्छु।
0: भनेपछि बुटलमै?
2: हजुर, बुटलमा पनि म्यासिभ नै भयो जेनजी आन्दोलन चाहिँ, तर आई डिडन्ट इन्डल्ज इन द्याट।
0: अनि जेनजी आन्दोलनमा जस्तै डिस्कोर्ड ग्रुपमा पहिलेदेखि भइरहेको थियो भन्ने कुराहरू छ कि, तिमीलाई त्यो अवेर थियो तिम्रो जेनेरेसनमा, जस्तै तिम्रो साथीभाइहरू, अब भनौँ न एउटा साथी काठमाडौँ छ, हुन्छ नि त एउटा कम्युनिकेसन हुन्छ नि, के छ, केही थाहा थियो त्यो विषयमा?
2: डिस्कर्डको बारेमा चाहिँ थाहा थियो, तर मैले स्पेसिफिकली डिस्कर्ड एप नै डाउनलोड गरेर चाहिँ त्यहाँ इन्भल्भ भएन म होइन, तर यो सर्कुलेट चाहिँ टोटली भइसकेको थियो कि, त्यो नेप्लिजको चाहिँ सोसियल मिडियामा चाहिँ त्यो छ कि, त्यो कन्टेन्ट चाहिँ पुग्ने कुरा चाहिँ छ, त्यो सबैसम्म पुग्छ, त्यो भन्न चाहिँ मजाले मिल्छ।
0: भनेपछि त्यो आन्दोलन हुनभन्दा कति समय अगाडि चाहिँ तिमीलाई जानकारी थियो यो यो दिन चाहिँ यस्तो हुँदैछ है भनेर?
2: त्यो आन्दोलनभन्दा एक दिन अगाडि चाहिँ मलाई जानकारी थियो
0: भोलि हुँदैछ भनेर।
2: हजुर, त्यो डिस्कर्ड ग्रुप चाहिँ बनिसकेको थियो लगभग, त्यस्तो चाहिँ रिच भइसकेको थियो, टेलिग्राम ग्रुपतिर पनि त्यो भाइरल नै भइसकेको थियो कि, त्यस्तो चाहिँ थियो।
0: अनि कसरी सम्झिन्छौ, जस्तै कुनै इन्सिडेन्ट, साथीभाइ अथवा चाहिँ केही त्यस्तो?
2: अब म चाहिँ खासमा टेलिग्राममा चाहिँ नेपालीहरू भन्ने एउटा ग्रुप थियो मेरो होइन त्यो नेपालीहरू ग्रुपमा चाहिँ सबैले सेयर गरिरहेको थियो होइन डिस्कर्ड च्यानल जोइन गरौँ भन्ने यस्तो यस्तो लेट्स स्पिक फर आवर कन्ट्री होइन यस्तो के भनेर नारा लगाइरहेको थिएँ अनि त्यहाँको लिङ्कमा चाहिँ म क्लिक गरेर चाहिँ त्यहाँ बुझ्न पुगेँ होइन त्यो डिस्कर्डको ग्रुप रहेछ डिस्कर्ड च्यानल रहेछ होइन अनि तर मैले स्पेसिफिकली डिस्कर्ड एप डाउनलोड गरेर चाहिँ खोलेर हेरेन होइन तर त्यो चाहिँ सर्कुलेट भइसकेको थियो कि त्यतिखेरसम्म चाहिँ
0: पक्कै पनि निकै खाली लाग्दो घटना छ र त्यो सुन्दा त्यो दिन सम्झिँदा जिरिङ्ग भएर आउँछ विल कन्टिन्यू अन दिस तिमी चाहिँ लगभग चाहिँ प्रत्यक्षदर्शी रहेछौ घटनाको
2: हजुर
0: अनि म शङ्करजीसँग आउन चाहेँ शङ्करजी चाहिँ शङ्कर भाइजी भन्नु पऱ्यो अब शिक्षक भइसकेपछि शङ्करजी अनि कसरी चाहिँ अब जस्तै एजुकेसनकै सिस्टमको कुरा गरौँ न अब तपाईँ तपाईँ हामी सबै नेपालको एजुकेसनको यु नो बोर्डबाट इक्जाम दिएको पढेको हामी त्यहीँ हुर्केको यहाँ हजुरले डिफ्रेन्स मान्नुभयो यहाँको पोजिटिभ पक्ष के लाग्यो र यहाँको चाहिँ नेगेटिभ पक्ष चाहिँ यो छ नेपालको धेरै राम्रो छ भन्ने चाहिँ हजुरलाई कस्तो कसरी त्यो विषयमा हामी डिपेन्ड होला पछि अहिले चाहिँ हजुरलाई जेनरलमा कस्तो कस्तो लागिरहेछ
3: एकदम राम्रो क्वेसन दाजु अब दुई कुरा पछि छ पछि विपछि पनि हुन्छ एडभान्टेज डिसएडभान्टेज दुवैतिर छ तर मैले चाहिँ मेन पोइन्ट चाहिँ मैले बुझेको अनुसार चाहिँ यहाँ चाहिँ प्रायः चाहिँ गभर्मेन्टको एकदमै सपोर्ट छ सपोज अब एजुकेसनल रिसोर्सेसहरू होला शिक्षकको स्ट्यान्डर्ड होला सबै कुरा लिएर अब एकदम छुट्टै छुट्टै बोर्डहरू हुन्छ अब नेपालमा नहुने चाहिँ होइन तर त्यो चाहिँ अब एक्ज्याक्टली यहाँको जस्तो चाहिँ छैन अलिक कम नै छ त्यता अनि शिक्षाको अब पढाइको गुणस्तर पनि अब नेपालमा चाहिँ त्यति प्र्याक्टिकली हामी जाँदैनौँ यहाँ चाहिँ जे पढाइन्छ त्यो चाहिँ ह्यान्ड्स अन एक्सपिरियन्स अर्थात् प्र्याक्टिकल नलेज भएर नै हामी त्यो थ्योरी पढाउनै पर्छ नेपालमा चाहिँ अब मैले पनि प्लस टू पढेर आएको नेपालमा चाहिँ मैले नेपालमा चाहिँ प्रायः हामी थ्योरीबाट केन्द्रित भएरै पढ्छौँ तर हाम्रो एक्चुअली त्यो कसरी इम्प्लिमेन्ट हुन्छ कसरी के काम गर्छ त्यो चाहिँ हाम्रो त्यति नलेज हुँदैन तर यहाँ चाहिँ हामीले पहिला प्र्याक्टिकल गराएर ह्यान्ड्स अन एक्सपिरियन्स गराएर अनि बल्ल तिनीहरूलाई यो यस्तो हो यसरी काम गर्छ भनेर हामीले त्यो चाहिँ देखाउँछ शिक्षक प्रणाली त्यो टाइप कसरी पढाउने अनुसार तर त्यही हो फरक चाहिँ त जमिन आसमान के लाग्छ मलाई तर अनि नेपालको पनि नराम्रो भनेको एकदम राम्रो इन्स्टिट्युट पनि छ नेपालमा होइन तर यहाँको भन्दा चाहिँ अलि काम गर्नुपर्ने जस्तो लाग्यो सरकारले पनि अब जुन एजेन्सी मार्फत पढाइ हुन्छ त्यही अनुसार
0: पक्कै पनि सबैजनाले भन्ने कुरा त्यही हो र तपाईँ त अझै प्रत्यक्ष रूपमा देख्नुभएको छ पक्कै पनि यो विषयमा हामी अझै विस्तृतमा आउनेछौँ त्यो अनुसार तयारी गरौँ ल हितेश भाइले चाहिँ अहिले चाहिँ हाम्रो मस्कुलर डिसअर्डरको बारेमा रिसर्च गर्दै हुनुहुन्छ हितेशजी अब भने हामी एउटा गीत सुनौँ गीत सुनिसकेपछि हामी चाहिँ त्यो कति सकिन्छ हामीले पर्सनल्ली यहीँबाट हाम्रो एफएममा अहिले जो जो क्रिउ छौँ यहाँ चाहिँ हामीले डोनेट गर्दै गर्छौँ र हजुरहरू जो जसले सुन्दै हुन्छ कृपया त्यो नेपाली जिन क्याथरिन ग्रुपमा गएर डोनेट गर्दै गर्नुहोस् जति सक्नुहुन्छ त्यति डोनेट गर्नुहोस् र उहाँहरूलाई सहयोग गर्नुहोस् हामी पनि यहाँ सकेसम्म ट्राई गर्छौँ र तपाईँहरूलाई गीतपछि फेरि उपस्थित हुनुहुन्छ तपाईँहरूले त्यतिसम्म डोनेट गर्न सक्नुहुन्छ भने कृपया त्यो पनि गर्नुहोला र हामीलाई सेयर गर्नुहोला अब भने तपाईँहरूको लागि एउटा मिठो गीत

0: Welcome back. कार्यक्रम में तो भाई रुस्सोबी तनाले स्वागत छ। हमी यहाँ चाहिए केस गर्ना सकिन्छ भनेर डोनेट गर्दै थियौ र हामी यहाँ एफएममा जति पनि उपस्थित छौ र हामीले सक्दो सहयोग गरेका छौ। आफ्नो तर्फबाट तपाईहरु सुन्दै हुनुहुन्छ, तपाईहरु हामीसँग जोडिनु भएको छ भने कृपया तपाईहरुले पनि सहयोग गर्नु होला, साथ दिनु होला, उहाँहरुलाई जति सक्नुहुन्छ गर्नु होला। फेरि पनि अपील गर्न चाहन्छौ, त्यसको लागि लिंक तपाईले नेपालीज इन क्याथरिन ग्रुपमा पाउन सक्नुहुन्छ। अब भने हामीलाई जहिले पनि सुनेर साथ दिने हाम्रो राजेश जीले मेसेज गर्नु भएको छ, आज सबको लागि यो गीत बजाइदिनु पर्यो भनेर भन्नु भएको छ। यहाँ चाहिँ जहाँ ढुंगा ढुंगामा देवताको वास छ भन्ने कुरा भन्ने गीत उहाँले चाहिँ रिक्वेस्ट गर्नु भएको छ र यो गीत पक्कै पनि नेपाली राष्ट्रिय गीत हो र जहाँ नेपालमा चाहिँ ढुंगा ढुंगामा चाहिँ नेपालमा चाहिँ भगवानको वासै छ क्या भाइ, छैन त? जहाँ ढुंगा ढुंगामा देवताको वास छ क्या,
1: हजुर पक्कै पनि हिन्दू राष्ट्र होइन।
0: अनि यो कसरी चाहिँ यो लेखकले पनि कसरी लेखेको होला त?
1: हजुर जता गए नि देउतै मन्दिर।
0: थ्याङ्क यू राजेशजी, तपाईँले यस्तो यस्तो गीत निकालेर कहिले कहिले यसरी रिक्वेस्ट गर्नुहुन्छ, तपाईँ धेरै नै चाहिँ उहाँको चाहिँ चोइस एकदमै राम्रो लाग्छ क्या मलाई राजेशजीको, कस्तो कस्तो चाहिँ गीत निकालेर उहाँले चाहिँ म्युजिकमा चाहिँ उहाँको धेरै नै राम्रो चाहिँ ज्ञान छ। थ्याङ्क यू सो मच राजेशजी, तपाईँको सन्ध्या एकदमै शुभ रहोस् र तपाईँको सबै परिवार र तपाईँलाई पनि शुभकामना छ र तपाईँको रोजाइमा यो गीत रिक्वेस्ट गर्नुभएको छ र धेरै धेरै धन्यवाद। अब भने तपाईँको लागि यो गीत

0: कार्यक्रममा सबैलाई स्वागत छ. अघिल्लो गीत बज्दाखेरि हामीले च्याट जिपिटीलाई सोधेको थियो डिएमडीको बारेमा, र हामीले केही कुरा यसको बारेमा पत्ता पढ्न पाएका छौँ एकर्डिङ टु द च्याट जिपिटी. यो रोग चाहिँ प्राय केटा मान्छेलाई मात्रै हुँदो रहेछ. यो मतलब होइन कि केटीहरूलाई नहुने, तर केटाहरूलाई चाहिँ प्राय जसो केटाहरूलाई मात्रै नै हुनु रहेछ. जब यो रोग लाग्छ बालबालिकाहरू, जस्तै 2-5 वर्षको बालबालिकाहरूलाई चाहिँ रोग लाग्ने गर्दछ. र जब यो रोग लाग्छ हड्डीहरू चाहिँ विक हुँदै जान्छ, केटाकेटीहरू प्राय जसो ढल्छन् र ओभरअल मसल्सहरू चाहिँ कमजोर हुँदै जान्छ. त्यस कारणले चाहिँ हामीले अघिको समयमा हामीले यहाँदेखि डोनेसन गरिसकेका छौँ, र सबैलाई पनि हाम्रो अपिल छ कि सबैले सहयोग गरौँ. र
1: पके पनि तिमीले रिसर्च गरेछौ, थ्याङ्क यू सो मच हितेश भाइ. डिएनडी भनेको चाहिँ के छ, त्यसको फुल फर्म चाहिँ भन त. जुन चाहिँ अघि चाहिँ हाम्रो चाहिँ जसरी सहयोगको अपिल गरिएको छ, तपाईँ हामीले त्यो विषयमा गरेको थियौँ, र त्यो चाहिँ अलिकति सिभियर किसिमको चाहिँ रोग रहेछ, र तपाईँहरू सहयोग गर्नुहुन्छ भने कृपया जति सक्नुहुन्छ गर्नुहोस्. फेरि पनि रिमाइन्ड गर्न चाहन्छौँ, लिङ्क चाहिँ तपाईँले हाम्रो नेपाली जिन क्याथरिन ग्रुपको ग्रुपमा पाउनुहुन्छ. र थ्याङ्क यू सो मच, हामीले पनि यहाँबाट चाहिँ जति सक्छौँ ट्राई गऱ्यौँ, र हामीले सबैलाई अपिल गर्छौँ कृपया हात जोडेर, दुईवटा हात जोडेर तपाईँहरूलाई रिक्वेस्ट गर्छौँ कृपया गर्नुहोला. र मैले त त्यति भन्नै पर्दैन, हाम्रो नेपालीहरूले जस्तो सुकै अवस्थामा पनि गरेर देखाउनु भएको छ र भन्नु नै पर्दैन, होइन. तर कविताजीको चाहिँ जुन किसिमको सिरियसनेस देखियो, थ्याङ्क यू कविताजी, यो कुरा चाहिँ रेज गर्नुभयो, तपाईँको लागि पनि धेरै धेरै धन्यवाद. र अब भने म हितेश भाइबाट हाम्रो चाहिँ नयाँ चाहिँ हाम्रो कमर्स क्याथरिनको लागि उहाँलाई चाहिँ फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु. भाइ कस्तो लागिरहेछ, के छ नयाँ भाइ, यो जानिनुहोस् त्यो जानिनुहोस् भन्छन् कि के छ, तिम्रो एक्सपिरियन्स सुनाऊ न सुनाऊ के छ र, होइन के छ नयाँ कुरा चाहिँ नयाँ वातावरणमा आउँदा क्या. मलाई पहिला पहिला भाइले एउटा दाइले के भन्नुहुन्थ्यो भन्दा चाहिँ तैँले सिट लाइनुहोस् भने भाइ गाडीमा के तैँले त मलाई फाइन हाल्यो भने तँलाई तिराउँछु भन्थ्यो, मलाई तर्काउँथ्यो कि सुरुमा के तिमी के भन्छौ.
2: हजुर, यो कुरामा चाहिँ म एकदम अभियसली सही कुरा गर्नुभयो, होइन. म फर्स्टचोटि जब डार्विनमा आएँ पहिलोचोटि, त्यतिखेर चाहिँ मलाई पिकअप गर्न आउनुभएको थियो दाई, सिद्धार्थ दाई भन्ने हुनुहुन्थ्यो उहाँ चाहिँ, उहाँ आउनुभयो अनि म चाहिँ
1: सिद्धार्थ पन्त,
2: हजुर सिद्धार्थ पन्त नै, सिद्धार्थ घिमिरे,
1: हजुर
2: उहाँ चाहिँ आउनुभयो अनि म चाहिँ कारमा बसेँ, होइन. सिद्धार्थ घिमिरे र एउटा विशेष अराल भन्ने मेरो साथी थियो, ऊ चाहिँ अगाडि थियो, म चाहिँ पछाडि बसिरहेको थिएँ, होइन. अब नेपालमा त के हुन्छ सिस्टम भन्दाखेरि, अब कारमा हिँड्दाखेरि चाहिँ अब प्राय अगाडि बसेको मान्छेले चाहिँ सिट बेल्ट लाउने चलन हुन्छ, पछाडि चाहिँ सिट बेल्ट लाउने चलन चाहिँ हुँदैन. अब म त नयाँ नहुलो, अब केही पनि थाहा थिएन, झाप्चु पछाडि बस्थेँ ब्याकमा अनि सिट बेल्ट नलागिने बस्थेँ, अनि दाइहरूले गाडी चलाउन सुरु गर्नुभयो दा, अनि यति अगाडि जाने बित्तिकै चाहिँ त्यो पिप पिप गऱ्यो, त्यो बिप बिप गऱ्यो, अनि त्यसपछि चाहिँ सिट बेल्ट लगाइहाल लगाइहाल भनेर मलाई एक्कासी भन्नुहुन्छ, म के भएछ आगो लाग्छ क्या भन्ने भयो कि मलाई, ए बा के भयो, म त पुरा एकदमै तर्सिएँ कि, म चाहिँ होइन लास्टै तर्सिएँ, अनि त्यसपछि लास्टमा रहेछ सिट बेल्ट, अनि झापझुप सिट बेल्ट लगाइहालेँ मैले, अनि यहाँ त सिट बेल्ट लगाएर त सिधै फाइन हुन्छ नि, यहाँ त पछाडि बसेको मान्छेले नै सिट बेल्ट लगाउने भन्ने कुरा गर्नु, अनि त्यतिखेर बल्ल थाहा भयो मलाई सिट बेल्ट लगाउनु पर्दो रहेछ भन्ने कुरा, अनि त्यतिखेर चाहिँ बल्ल फिल भयो कि म अस्ट्रेलिया आएँ भन्ने फिल भयो मलाई,
1: होइन.
2: अब चाहिँ

0: रुल है यहाँ रुल पुरा मान्नुपर्छ भन्ने फिल भयो क्या मलाई
1: होइन
0: त्यसपछि गयो अगाडि अब त्यहाँ पुरा ट्राफिक रुल्सहरू चाहिँ पुरा फलो भइरहेको छ होइन अब नेपालमा त सिधै ऱ्यान्डमली हिँडिदिन्छन् नि त त्यो चाहिँ म एकदमै चकित भयो त्यो कुरामा चाहिँ यहाँ चाहिँ एकदम धेरै राम्रो डिसिप्लिन छ सिभिक सेन्स छ होइन सब कुरा राम्रो छ यहाँ त्यही फर्स्ट टाइम आउँदाखेरि चाहिँ मलाई त्यस्तै फिल भयो तपाईँले जुन भन्नुभयो अघि कुरा त्यस्तै भयो
1: भयो अनि के छ अरूको अरू कति कुराहरू त अब नयाँ लागिरहेको छ सिकिरहेको छौ नि त
0: हजुर सिक्दै पनि छु नयाँ पनि लागिरहेको छ त्यस्तै हो त्यो अरूभन्दा नि यहाँ आइसकेपछि चाहिँ के हुँदो रहेछ भन्दाखेरि कम्पेयर गर्ने बानी बस्दो रहेछ कि नेपालमा यस्तो हुन्छ यहाँ यस्तो हुन्छ जेमा पनि त्यो कम्प्लेन गर्ने कम्पेयर गर्ने बानी कि अब यहाँको खाना मिठो भने नेपालको खाना कति मिठो हुन्थ्यो यस्तै कम्प्लेन पनि छ कम्पेयर पनि छ होइन त्यो गुड र ब्याडको कुरा भइरहने कि
1: भइरहने पक्कै पनि भाइ र थ्याङ्क यू सो मच फर सेयरिङ भाइ चाहिँ एकदम खुलेर बोलिरहेछन् है शङ्कर भाइ अनि के छ अनि अब हामीले एजुकेसनको कुरा सिरियसनेस त कुरा गऱ्यौँ होइन अब जस्तै तर तिमीले एजुकेसन पर्टिकुलरली प्र्याक्टिकल र थ्योरिटिकल नलेजको कुरामा चाहिँ एकदमै अस्ट्रेलिया अगाडि छ होइन अब लिडिङ कन्ट्री छ वर्ल्डमै चाहिँ अब फर्स्ट वर्ल्ड कन्ट्री हो पक्कै पनि एजुकेसन इज अ बिग पार्ट अब अर्को कुरा के छ भन्दा अब डिसिप्लिनमा चाहिँ अथवा चाहिँ एल्डर्सलाई रेस्पेक्ट गर्ने कल्चरल छ हाम्रो त हामी त कहाँ न कहाँ नि फेरि यिनीहरू त धेरै पछाडि छन् होइन कस्तो हो यो विषय
2: एकदम राम्रो क्वेसन दाजु यसमा दुई तिनवटा कुरा छ अब नैतिकता मोरल एजुकेसन भन्नुभयो दाइले त्यो पनि राम्रो पछि हो त्यसमा चाहिँ अहिले हालसालै चाहिँ यो नैतिक शिक्षा हाम्रो साँच्चै पाठ्यक्रमबाट पनि हटाइसकेको सायद मोरल एजुकेसन छैन होला नेपालमा चाहिँ यहाँ चाहिँ अझै पनि छ हामीले अझै नै पढाउँछौँ तर नेपालको सन्दर्भमा चाहिँ यसको दुई तिनवटा कुराको प्रभाव छ अब सोसल मिडिया भयो सामाजिक सञ्जालले गर्दा पनि यो धेरै नै असर गरिरहेको जस्तो लाग्यो मलाई होइन एजुकेसन अब फ्यामिली कुरा होला यस्तो यस्तो अब कारणले गर्दा पनि जस्तो लाग्छ मलाई
1: हाम्रो ओभरअल सोसाइटी कल्चरै त्यो भनौँ न
2: हजुर हिन्दू धर्ममा अब सबैलाई रेस्पेक्ट गर्नुपर्छ त्यो पनि छ तर मलाई लाग्छ यही सोसल मिडियाले मोस्टली सोसल मिडिया र अब एजुकेसन सिस्टमको गिर्दो एजुकेसन सिस्टम प्रणालीले गर्दा पनि केही प्रभाव परेको जस्तो लाग्यो मलाई यहाँको चाहिँ यहाँको हेर्दा चाहिँ उनलाई सानैदेखि नै मोरल एजुकेसन सिकाइन्छ हामीलाई सानै एकदम किन्डर गार्डनबाट नै हामीले ह्यास भन्ने सायद सब्जेक्ट उनीहरूलाई पार्टिकुलरली नै दुई दिन चाहिँ हप्ताको दुई दिन चाहिँ उनीहरूलाई मोरल एजुकेसन ह्यास भनेर हामीले छुट्टै पढाउनुपर्छ कम्युनिटीका कुराहरू कम्युनिटी हेल्पर्सका कुराहरू मोरल एजुकेसनका कुराहरू रेस्पेक्टका कुराहरू प्रत्येक स्कुलको आफ्नो स्कुलको भ्यालुज हुन्छ त्यो चाहिँ हामी एकदमै मोस्टली एकदमै आफ्नो करिकुलममा राख्दै हामीले पढाउनु पर्ने हुन्छ अब नेपालको सन्दर्भमा चाहिँ सायद त्यो चाहिँ अलिक कमी जस्तो लाग्यो मलाई पार्टिकुलर अब मेन कोर्सहरू जस्तै सब्जेक्टहरू म्याथ साइन्सहरू जत्तिकै इम्पोर्टेन्ट छ मोरल एजुकेसन पनि त्यत्तिकै इम्पोर्टेन्ट छ यो कुरा चाहिँ नेपालको सन्दर्भमा चाहिँ अलि कम जस्तो जस्तो लाग्छ मलाई चाहिँ
1: ओहो ओहो तर अब टिचरलाई रेस्पेक्ट दिने कुरामा त नेपालीले जित्छ कि के छ
2: मलाई त्यस्तो चाहिँ फरक लाग्दैन रेस्पेक्ट दिने कुरामा चाहिँ नेपालमा पनि अब म पनि नेपालबाटै पढेर आएको त्यो सायद आफूमै भर पर्छ होला अब कुन सोसाइटीबाट आएछ कताबाट आएको छ त्यो भन्दा पनि अब धेरैजसो रेस्पेक्टको कुरा त यहाँ पनि रेस्पेक्ट अब तपाईँ हेर्नुहुन्छ भने यहाँको कम्युनिटी पनि अब एकदमै बिहेभियरल इस्युज छ हाम्रो यहाँ स्पेसली डार्विन र क्याथरिन क्षेत्रमा चाहिँ गाह्रै छ तर अब तपाईँ मेलबर्न सिडनी हेर्नुहुन्छ भने अलिक कम होला त्यो त्यही त्यो भूभागले जस्तो प्रभाव पर्छ जस्तो लाग्छ मलाई चाहिँ
1: तर पनि
2: हजुर त्यही
1: पक्कै पनि यो कस्तो छ भन्दा हामी त अब बाहिरबाट बोल्ने हो जस्तै ग्राउन्डमा जो चाहिँ खटेर गरेको छ प्र्याक्टिकल्ली जसले देखेको छ त्यसले नै सजेस्ट गर्ने कुरा हो थ्याङ्क यू फर सेयरिङ र अब हितेश भाइ चाहिँ अब लेटली चाहिँ भयङ्कर खुसी भएको चाहिँ देखिन्छ अब अघि पनि चप्पल चुड्दा पनि खुसी चाहिँ के हो चाहिँ यसको राज हितेश भाइ
3: यस्तो बिजी समयमा टाइम मिलाएर खुसी हुनुपर्छ दाइ अनि मैले हजुरलाई पहिले पनि भनेको थिएँ कि इट फिल लाइक होम वन आई एम विथ यु दाइ होइन अनि मैले हजुरलाई सुरुमै पनि हजुरलाई थ्याङ्कफुल भने थ्याङ्क यू भने र जब म यहाँ आउँछु मलाई घर परिवारसँग बसे जस्तो फिल हुन्छ अनि त्यही भएकै कारणले हो कि सायद सङ्गतको असर हो कि सायद दाइ यो ठाउँको असर हो अनि यहाँ आइसकेपछि चाहिँ एउटा मुस्कान चाहिँ आइरहेको हुन्छ सायद हजुरलाई देखे नै हो क्या दाइ
1: पक्कै पनि भाइले चाहिँ मतिर ल्याएर कुरा टेकाए जस्तो लाग्यो तर केही छैन भाइ हाम्रो चाहिँ भाइले पनि भनिरहेछन् र खुसी हुनुपर्छ र हामीले चाहिँ लास्ट विक हामी स्टुडियोमै नाच्यौँ
3: हजुर
1: तपाईँहरूले सुन्नुभएको थियो भने तपाईँहरूलाई याद छ होला म भाइलाई चाहिँ र भाइ अनि तिमीलाई चाहिँ अब जस्तै आज चाहिँ एफएम अब तिमी नेपालबाट आयौ होइन अब चाहिँ एफएममा चाहिँ आज चाहिँ हामीसँग जोडिन पाउँदा हाउ आर यु फिलिङ के छ
0: मैले अघि नै थ्याङ्क यू भन्नु बिर्सेको रहेछ
1: होइन होइन थ्याङ्क यू पर्दैन तर हाउ यु फिलिङ किन यु आर लाइक हुन्छ नि
0: थ्याङ्क यू द्याट धन्यवाद छ मलाई आई फर्गट द्याट
1: होइन होइन तर तर कस्तो भन्दा तिमी चाहिँ एउटा काइन्ड अफ ओभरअल एक्सपिरियन्स नयाँ नयाँ छ नि त के छ के फिल भइरहेको
0: एकदमै एकदम यो मेरो लागि युनिक एक्सपिरियन्स हो फर्स्ट एन्ड युनिक एक्सपिरियन्स होइन म एकदमै खुसी छु यहाँ आएर आफूले खुलेर कुरा हेर्न पाउँदा होइन आफ्नो जे छ त्यो खुलेर कुरा हेर्न पाउँदा मजा आउँदो रहेछ आफूलाई होइन रमाइलो लाग्दो रहेछ
1: ठिक छ ठिक छ त्यो अनि के छ भन्दा तिमी चाहिँ एउटा ग्रुपमा तिमी बस्यौ भने नि तिमी एउटा फनी टाइपको सबैलाई हँसाउने मान्छे हो तिमी ग्रुपमा साथीहरूमा
0: हो
1: राइट हो कि होइन भाइ पक्कै पनि हामी हामी चाहिँ कहिले कसरी जो जसले सुन्दै हुनुहुन्छ हामीलाई चाहिँ धेरै उमेरको बुवा आमाले सुन्दै हुनुहुन्छ दिदी भाइले सुन्दै हुनुहुन्छ दाजु बहिनीले सुन्दै हुनुहुन्छ तर हामी चाहिँ कति कुरा क्याजुअल पनि बोल्छौँ तपाईँहरूलाई हाम्रो परिवारै सम्झेर है यसरी कुरा गरेको कति फर्मल बनेर चाहिँ तपाईँको मोनोटोनस बनाउने भनेर चाहिँ हामी चाहिँ घर घरमा जसरी बोलिन्छ साथीभाइसँग जसरी बोलिन्छ त्यसरी चाहिँ क्याजुअली लिनु होला हामीलाई जज नगर्नु होला तर तपाईँहरूप्रति हाम्रो माया छ जसले पनि सुनेर साथ दिनुभएको छ अहिलेसम्म तपाईँहरूलाई धेरै धेरै माया छ अब हामी करिब 10 मिनट कार्यक्रममा रहनेछौँ र अहिले हामी क्याथरिनको सेकेन्ड स्ट्रिटबाट प्रत्यक्ष प्रसारणमा छौँ हामी जे बोल्छौँ यो अनफिल्टर्ड डाइरेक्टली चाहिँ क्याथरिनको रेडियोहरूमा जान्छ हामी सबैको आवाजमा मोबाइल सेटहरूमा गुन्जिन्छ होइन कुनै फिल्ट्रेसन हुँदैन यहाँ कोही टेक्निकल इस्यु छैन हामी नै टेक्निकल यहाँ काम गर्छौँ होइन त्यही भएर केही गल्ती भएको छ भने माफी चाहन्छौँ अब भने तपाईँहरूलाई हाम्रो हितेश भाइको फेभरेट गीत लेटली यहाँ चाहिँ उहाँको चाहिँ अब भर्खरै भर्खरै प्रेममा पनि पर्नु भएको छ भन्ने सुनेको छु त्यही भएर उहाँको लागि चाहिँ हामी उहाँले चाहिँ के गिफ्ट दिने भन्ने कुराहरू छ त्यही भएर उहाँको चाहिँ के छ अब के सन्दर्भमा बर्थडे हो कि के हो अब केमा चाहिँ हजुरले गिफ्ट दिन खोज्नुभएको हो त्यही भएर उहाँलाई मिल्दोजुल्दो किसिमको एउटा गीत मैले भेटेको छु र अब हामी पनि यहाँ नाच्दैछौँ तपाईँहरू पनि आफैको चाहिँ जहाँ सुन्नुभएको छ त्यही नाचेर इन्जोय गर्नुहोला अहिले भने तपाईँहरूको लागि यो मिठो गीत

0: गीतमै चाहिँ यहीँ चाहिँ स्टुडियोमा नाचेर चाहिँ हितेश भाइ अनि हाम्रो म चाहिँ हाम्रो भाइसँग केही कुरा गर्न चाहेँ र हाम्रो हितेश भाइ छ नि जहाँसम्म अहिले यो गीतमा पनि यस्तो मजाले नाच्नु भएको छ के छ रुममेट
1: हितेशलाई चाहिँ मैले लगभग हाम्रो मित्रता लगभग आठ वर्षदेखि नै मेलबर्न लगभग हामी सँगै बसेको अनि एकदम स्वभावले एकदम हँसिलो एकदम व्यवहारिक मान्छे काम पनि गर्ने रमाइलो पनि गर्ने त्यस्तो खालको स्वभावको एकदमै उनको डान्सिङ मात्र होइन उनी गीत गाउन पनि त्यति नै माया छन् जहाँसम्म लाग्छ उनी सङ्गीतको विद्यार्थी पनि हो अहिले सायद हाल 2-3 वर्ष होला उनको गलामा केही खराबी भएको कारणले चाहिँ उनी त्यति अहिले गाउन चाहिँ सक्दैनन् जस्तो लाग्छ त्यही पनि ट्राई गर्छन् कि भन्ने मलाई आश छ
0: तर मैले नि हाम्रो भाइ सुभाष सन्तोष भाइले चाहिँ मैले सोध्न चाहेँ भाइ चाहिँ लेटली अलिकति 2-3 हप्तादेखि मैले नोटिस गरिरहेको क्याथरिनले गर्दा चाहिँ के उनी अलिक बढी एक्सट्रिमली खुसी भएको हो कि
1: यो त मलाई पनि त्यस्तै लाग्यो है क्याथरिन अब समुदाय राम्रो छ उनलाई मेलबर्न क्राउडेड प्लेसमा उनी सोसलाइज हुन सकेका थिएनन् यहाँ आएर एकदम खुलेर अब दाइहरूसित भेट हुन्छ अब रमाइलो भइरहेछ उनलाई त्यस्तै फिल भयो होला उसलाई
0: पक्कै पनि के छ भन्दा भाइ रितेश भाइ त एउटा रिप्रेजेन्टेटिभ हुन् उनी एउटा प्रतिनिधित्व मात्रै हुन् हामी सबैको इक्जाम्पल त्यही नै हो हामी चाहिँ क्राउडेड प्लेसबाट अब क्वाइट एरियामा आउँदाखेरि चाहिँ अलिकति शान्त हुने अलि रमाइलो हुने त्यो हुन्छ सबैसँग भेटघाट पनि छ अनि के छ अरू अरू पनि छ कि के छ होइन त्यही भएर खुसी छन्
2: के हो दाइ यहाँको वातावरण रुखहरूले चाहिँ मेरो घरको जजलको दिन्छ सायद त्यही भएर हो कि सायद मिल्ने दाइहरू पाएर पनि भएको कारणले हो कि सायद मेरो साथी शङ्कर नै हँसिलो छन् ऊ र म नाच्छौँ रुममै लाइक हाम्रो वातावरण नै त्यस्तै छ दाइ रुममा त्यही भएर कारणले पनि होला सायद त्यही त्यहाँको वातावरण चाहिँ हामीले चाहिँ बाहिर देखाएको मात्रै हो त्यही रुखहरू भयो दाइहरू हुनुहरू भयो भाइहरू हुनुहुन्छ त्यस कारणले नै हो
0: म क्याथरिनमा चाहिँ एउटा परिवार जस्तै छ नि त सबैजना
2: हजुर दाइ
0: पक्कै पनि अब भने हामी हाम्रो भाइसँग आउन चाहन्छौँ र भाइ अब हामी कार्यक्रमको अन्तिममै छौँ के भन्न चाहन्छु तिमी अब अर्को हप्ता पनि यहाँ यु आर वेलकम एट एनी टाइम होइन के भन्न चाहन्छौ के कुरा राख्न चाहन्छौ थ्याङ्क यू भनिराख्नु पर्दैन हजुर
3: होइन ठिक छ दाइ
0: तिमीलाई केही विषय तिम्रो एक्सपर्टिज अथवा केही छ केही नेपाली कम्युनिटीलाई सम्झिन चाहन्छौ
3: मेरो एक्सपर्टिज त अब म भर्खरै आएको होइन अब म यो कम्युनिटीमा चाहिँ अब बिस्तारै बल्ल सोसलाइज हुँदैछु होइन अब त्यही हो दाइहरू हुनुहुन्छ सोसलाइज हुन पाइएको छ त्यो कुरामा मलाई एकदम रमाइलो लागिरहेको छ जुन कुरा मैले उहाँ मेरो नेपालमा मैले जुन कुरा गर्न सकिनँ यहाँ आएर मैले एकदमै दाइहरूको हेल्पफुलनेस होइन दाइहरूको रमाइलो पनि गर्ने काम पनि गर्ने तरिका त्यो मेथडहरू सिक्दैछु होइन नयाँ एक्सपिरियन्स लिँदैछु त्यो कुरामा चाहिँ म आफू केही पर्सनल डेभलपमेन्ट भयो जस्तो मलाई फिल भइरहेको छ कि जुन चाहिँ मेरो नेपालमा भएको थिएन नेपालमा जुन त्यस्तो वातावरण नै मिलेन क्या कहिले पनि मलाई जुन यहाँ आएर मैले सिकेँ नयाँ एक्सपिरियन्सले चाहिँ मलाई धेरै कुरा सिकायो भन् अझै पनि सिक्दैछु सबै सिकेको छैन त्यही भन्न चाहन्छु
0: पक्कै पनि जसरी चाहिँ हाम्रो एउटा न्यू कमर जुन हुनुहुन्छ क्याथरिनमा उहाँले चाहिँ जसरी साथ सहयोग पाउनुभएको छ थ्याङ्क यू बोथ अफ यु र त्यसरी नै चाहिँ जो जसले सुन्दै हुनुहुन्छ हामीले सबैलाई सहयोग गर्नुपर्ने हाम्रो जिम्मेवार रहन्छ हामी नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ र नचिनेको भए पनि नेपालीको आधारमा हामीले सहयोग गर्नुपर्छ हामीले यो कुरा भुल्नु हुँदैन र तपाईँहरू सबैलाई थाहै छ मैले सिकाइराख्नु पर्दैन र भाइ अब हामी जाने क्रममा छौँ र हामी अब कार्यक्रम सकिने क्रममा छौँ तपाईँ के भन्न चाहनुहुन्छ
1: सम्पूर्ण श्रोतालाई धन्यवाद हामी त्यति फर्मलिटी त्यति हामी बोली पब्लिक सिन चाहिँ हामी त्यति राम्रो नभए पनि सुनिदिएकोमा सबैलाई धन्यवाद अनि म व्यक्तिगत के भन्न चाहन्छु भने अफिस आवर बाहेक कुनै इनिसिएटिभ तपाईँको केही भोलिन्टियर गर्न परेमा अफिस आवरमा म एकदमै एक्टिभ छु म मलाई भलिन्टियर रूपमा पहिलेदेखि नै गर्थेँ र मलाई केही परेमा त्यस्तो केही हेल्प चाहिएमा म भलिन्टियर गर्न एकदम तयार छु म अफिस आवर बाहेक त्यही हो ह्याप्पी टु हेल्प
0: ह्याप्पी टु हेल्प इफ समबडी निड्स कम्युनिटीको लागि भनेर चाहिँ उहाँले भन्दै हुनुहुन्छ थ्याङ्क यू सो मच इट्स अ बिग अनाउन्समेन्ट भाइ तिमीले चाहिँ अपिल जसरी चाहिँ अफर गरिरहेछौ नि इट्स अ ग्रेट थिङ to do. Thank you so much. If anybody needs any help, if you want to work out together with hamro bhai sanga tapaiharu chai reach out garna saknuhuncha ra kei project garne ho ki nepali community ko lagi athwa kei ho tapaiharu chai reach out garna saknuhuncha hami jodinchau tapai le malai samparka garnuhuncha bhai aafai lai samparka garna pani saknuhuncha ra cricket pani bhai khelchan tya pani jana saknuhuncha ani hamro itesh bhai
2: jasari shankar le jun kura jun bishay uthaye if we could help with anything please contact us monus dai le contact garda ni huncha shankar lai contact garda ni huncha shankar jasto hamro rhinos cricket team nepalis ko wa le contact garda ni huncha we are more than happy to help eti koi naya aunu bhako cha kosai lai kaam chaheko cha ani we will try our best sabai lai help garna ko lagi tyo bhanda bhandai jasari pani
0: त्यो फन्डिङको लागि त
2: हजुर जसरी अघि मनिषा
0: अनि हाम्रो कविता गिरी
2: दिदीले जसरी पनि अपिल गर्नुभएको थियो हामीले यहाँ बसेर सबैले सहयोग गर्यो यदि हजुरहरूले सक्नुहुन्छ भने प्लिज हेल्प द लिटिल बोय त्यही भन्न चाहन्छु दाइ
0: हस् पक्कै पनि तपाईँहरू सबैले चाहिँ उहाँलाई सहयोग गर्नुहोला र हाम्रो नेपाली जिन क्याथरिन ग्रुपमा गएर तपाईँहरूले चाहिँ अपिल गर्नुभएको छ उहाँ गएर डोनेट गर्नुहोला र अहिलेसम्म हामी क्याथरिन एफएम 101.3 मेगाहर्ज यो कार्यक्रम नेपाली आवाज प्रत्येक हप्ताको बुधबार 8 बजेदेखि 9 बजेसम्म र जाँदा जाँदै म तपाईँहरूलाई नेपालमा अहिले कति बजेको छ भन्ने कुरा जानकारी गराउन चाहन्छु नेपालमा अहिले 5:15 भएको छ साँझको र अहिले चाहिँ असारे महिना छ झरी परिरहेको होला आज असार 31 गते रहेको छ भने आज बुधबार 2083 साल जुलाई 15, 2026 रहेको छ तपाईँहरूले जो जसले पनि सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद अर्को हप्ता यसै गरी उपस्थित हुने बाचा गर्दै म लगायत सम्पूर्ण मेरा टिमलाई बिदा दिनुहोस् धेरै धेरै धन्यवाद